0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
2: ग्रानो औरिदुन को तसो आवाज अवरेद रेडियो अमन 88.4 बट ग्राम मुंग सरी उसे
3: यवनिम सरो का बापो राशाले का द्रेव सो का बा राशाले का दी तवाचो ने मोन वर्त में के दो त्रि दाने वाचो शाबा
4: या लका से गानी राजा दा कबाब पो मुंग बांधी डीर दी लेमू में पे हम न छोड़ कड़े दे
5: न गुल काका ता सुखरे امیر اولی گلم ملمنو ل کباب پړم
4: رازا یو کباب مون سره وخرا چې د خله خوند ور سره خشي
5: نه ګل کاکا زما پال دی میده کې می زخم دی پور پټی بلیږي هضمه می ناراضی
4: ګورا سیبانی ته پرونی بچی او میده دی بیا خراب ده نسخه درته هم هم اوس لاړ شه او د بډاګرام هر خ میډیکل سٹور یا جرنل سٹور لا اسټ گو د میدی سیرپ را واخلا د کم استعمال نه بعد چې بده میده داسې شي چې اوسپنې باز موي
5: ګل کاکا میدی اوسپنې نه هضمي خدا سره تخکاری چې د میدی ډیر خوب وتل دی ځکه خو تا ته سترې کباب پراته دي ګل کاکا دا نوم او رنگ یې راته بیا ووایا چې څوک بدل سیرپ پرانه کی
4: نوم یې اسټ گو دی شین رنگ کې په میده جوړه ده او د بټاګرام هر خ میډیکل سٹور او جنرل سٹور کې خپ آسانتیا سره ملاویږي دا نوم یې اولیکا اسټ گو چې هیر درنه نشي
5: ګل کاکا دا سپیلنګ را ته هم وایا چې وی لیکم
4: زه درته وایم ته یې لیکا اے سی آئی ڈی جی او اسټ گو اسټ گو
6: کچر استا سخلیلا تروی تروی وبرازی در روټې نه پس مو په میده بوج وی بار بار اډرکی کوي میده کې مو زخم یا تیزابیت وی نو هم اوس ځان لا د منل شوی کمپنی د میدی سیرپ اسټ گو را واخلې کوم چې د ضلع بټاګرام هر خ میډیکل سٹور او جنرل سٹور کې په آسانتیا سره ملاویږي مین ډیسټریبیوټر دی محسن شاه ټریډرز جیل موڑ بټاګرام د رابطې شمیره ده 0311-158-7745 بل نمبر دے

0: अमन है,
1: प्यार की एक दुनिया लेकर,
2: मोहब्बत समेट कर
3: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
4: रेडियो अमन नेटवर्क।
5: यौनिम सरकबा पो
6: राशालका
5: द्रेव सोकबा राशालका दुई तवाचा नेमवान वर्तम के दोत्री दानी वाचा शब
7: या लका से गनी राजा दा कबाब पो मुंग बांधी डीर दी लेमू में पे हम न छोड़ कड़े दे
8: न गुल काका ता सुखरे अमीर औले गलम मेहमानो ल कबाब पड़म
7: राजा यो कबाब मुंग सरो खरा छ दखले खवान दे वर सर खशी
8: न गुल काका जमा पाल दे मेदा के में जख्म दे और पटी बलीगी हजमा में नाराजी
7: गोरा सेदनी तो परुनी बचे और मेदा दे ब्याह खराब था नुस्खा दरता है हम उस लाड़ से आओ दो बड़ा ग्राम हर मेडिकल स्टोर या जर्नल स्टोर ला एसेट गो द मैदे सिरप रावाखला द कम इस्तेमाल ना बाद चे बदे मैदा दासीशी चे उस पने बाज मवी
8: गुल काका मैदे उस पने न हजमई खुदा सिरा तहकारी چه دا میده دیر خب وطل لی زکا خطا تا ستره کباب پراتی دی گل کاکا دا نوم و رنگی را تا بیا ویا چه سک بدل سیرپ پرانه کی
7: نومی ایسد گو دی شین رنگ که پی میده جوڑا دا او دا بطاگرام هر خ میڈیکل سٹور او جنرل سٹور که خب آسانتیا سرا ملاوی گی دا نومی اولی کا ایسد گو چه هیر درن نشی
8: گل کاکا دا سپیلنگ را تا هم ویا چوی لیکم
7: زدر توائم تی لکا اے سی آئی ڈی جی او ایسڈ گو ایسڈ گو ایسڈ گو
9: کچرستا سخلیلا تروی تروی اوبرازی دروٹے نفس مو پا میدہ بوجوی بار بار اڈرکی کوئے میدہ کے مو زخم یا تیزابیت وی نو ہم اس زان لا دمنلشیو کمپنے دمیدی سیرپ ایسڈ گو را واخلے کم چی د ضلع بٹاگرام ہر خ میڈیکل سٹور او جنرل سٹور کی پا آسانتیا سرا ملاوی گی مین ڈسٹریبیوٹر دے محسن شاہ ٹریڈرز جیل مول بٹاگرام درابطیش میرا دا 0311-158-7745 بل نمبر

0: मोहब्बत समेट कर तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
1: यौनिम सरो का बापो राशा लगा द्रेव सो का बाप राशा लगा दुई सवा चवा ने मोन वर्त मगे दो द्रेव ने वाच शब
2: या लक से गनी राजा दा कबाब को मुंग बांधी डीर दी लेमु में पे हम न छोड़ कड़े दे
3: न गुल काका ता सुखरे अमीर औले गलम मेलमनो ल कबाब पड़म
2: राजा यो कबाब मुंग सरो खरा छ दखले खंदे वर सर खशी
3: न गुल काका जमा पाल दे मेदा के में जख्म दे और पटी बलीगी अजमा में नाराजी
2: गोरा सेवनी तो परुनी बचे और मेदा दे ब्याह खराब था नुस्खा दरता है हम उस लाड़ आओ दो बड़ा ग्राम हर मेडिकल स्टोर या जर्नल स्टोर ना एसेट गो द मैदे सिरप रावाखला द कम इस्तेमाल ना बाद चिब दे मैदा दासी चे हुस्पने बाज मवी
3: गुल काका मैदे उस पने न हजमई होता सिरा तहकारी چه دا میده دیر خب وطل لی زکا خطا تا ستره کباب راتی دی گل کاکا دا نوم و رنگی را تا بیا ویا چه سک بدل سیرپ پرانه کی
2: نوم یه ایسد گو دی شین رنگ که پی میده جوڑا دا او دا بطاگرام هر خب میڈیکل سٹور او جنرل سٹور که خب آسانتیا سرا ملاوی گی دا نوم یه اولی کا ایسد گو چه هیر درن نشی
3: گل کاکا دا سپیلنگ را تا هم ویا چی وی لیکم
2: زدر توائم تی لیکا اے سی آئی ڈی جی او ایسر گو ایسر گو ایسر گو
4: کچرستا سخلیلا تروی تروی اوبرازی دروٹے نپس مو پا میدہ بوجوی بار بار اڈرکی کوئے میدہ کے مو زخم یادا دمنلشوی کا میدی سیرپ ایسر گو راواخلے کن سٹور او جنرل سٹور کی پا آسان تلاوی گی مین ڈسٹریبیوٹر دے محسن شاہ ٹریڈرز جیل مول بٹاگرام درابطیش میرا دا 0311-158-7745 بل نمبر دے

0: निर्माण होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब और दगरंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब पर जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोर बजो पूरी कीगी असो बिल्कुल रतलेश यो बेहतरीन इलाज यो कामयाब इलाज आगा दुना कर डॉक्टर निजामुद्दीन जलाल साहब अखपला ओपीडी द हफ्ते उड़ुम्बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगाशानी ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखबल ओ पी डी पर दरमान होम्योपैथिक सेंटर के दफ्ते आखिर ने द्रेवरजी के भी जुमा हफ्ता औ इतवार नौ पता याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम नूर मालूम दोपहारा पति नंबर हम राबी तक बोली शे 0331-47-48-317 0333-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3
1: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدې جمله امراض، بلډ پریشر، شوګر، دما، ارکن نسا، بواسیر خونی، بادی نواسیر، انزایټی، ټینشن، ډیپریشن، سټرس، د سرمنی مرزونه، د نارینو او زنانو پټ مرزونه، د ګردې کاڼې، د تریخی کاڼې یا د نور یو شمیر مسلو سره مخ یې، نو د هرې میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې نیو جرمن هومیوپاتیک سنټر میدان ته ځان را رسولی شي. پته یاد ساتئ، نیو جرمن هومیوپاتیک میډیکل سنټر نوې نادرا دفتر سره نږدې ګټ موړ میدان بټګرام. د رابطې شمیره ده 03114483878.

0: में दर्द है, कल अवेम गुर्दा में दर्द है, और कला सवेम कला सजी रक्षित दगा या सिस्टर दा दुदा का मैसेज कर दे कुम टेंशन डिप्रेशन हवाले सरा।
1: बिल्कुल जी लगा दा दा हो समझ के रहा लगा ना
0: जी जी
1: जी पगुर्दा में दर्द है या पसर में दर्द है दा हो अगर दगी हो जा कल सेम परिवाने पीने शुगर ना खुजा बाहर हल दम यो बीमार हुआ
0: जी जी
1: नो यो गुड तो पगे प्रति
0: जी
1: नो बाहर हल दा टेंशन डिप्रेशन एंजाइटी की दाम राजी दगा शान मरीज डिस्टर्ब भी
0: जी
1: अवगा परेशान ते सूची नो दा खोरके रिजान मशगूल साथी द गप शपे दासे अखपल अखपलवान उ मशुमान देरा गुंडई दासे दस्त व सबक तो वो तो शुरू की यो सबल सो
0: जी जी
1: नो इंशाल्लाह ताला ददे बदा मसला हल शी।
0: डेरा मनन जी शुक्रिया, थैंक यू सो मच डॉक्टर साहब, पुराना वक्त चुकम दे आगम सर बिल्कुल तरसर शिवे दे जी, आखिर की सब पैगाम शरीक होए जी।
1: اخیر کې دا پیغام شریکوم چې صحت د الله پاک ډېر لوی نعمت دی، د دې نعمت نه شکر مې کوي، لئن شکرتم لازیدنکم، که چېرته تاسو نعمت شکر ادا کړئ الله به ته زیات کړي، د کم کسانو چې صحت شته الله شکر ادا کوي، چې کم الله پاک د صحت نه لږ محروم کړي وي هغه فورا د خپل صحت غم کې راشه علاج کې انشاء الله تعالی دې نعمت نه به الله پاک دا دوباره مال او مال کړي
0: جی ډېره مننه کو جی شکریا تھینک یو سو مچ اردن کو دغم سم زمون قابل قدر ڈاکٹر حضرت حسین سے بو چدوی با سباب نیو جرمن ہومیوپیتھک میڈیکل کلینک کے باغ پلو پیڈی کوی سحر اتو بجو نواخلا ماجیگر سلور بجو پوری کچر کی تاسو زمگا کلینک تر اتل غواڑائی زمگا کلینک ایڈریس تے نیو جرمن ہومیوپیتھک میڈیکل کلینک گٹ موڑ میدان سنگ تاسو گٹ موڑ میدان تراشائی آل دے چکم دشنا ہتی گاڈنو نوے دفتر دے بالکل اگی خواہ کی پسنگ کے زمگا کلینک چکم دے اگا موجود دے انشاءاللہ سبا دا ٹیم تا پروگرام روغ صحت لینی امت سر بیا حاضری گو تر حقیق وقت پوری تاسو نے اجازت غواڑما چرد کے ہم یہ تاسو خاد آباد او بریالی اسید اللہ پامان شپا مو پخیر۔